0: ان نعمتوں پر خدا کا شکر ادا کرنے کے لیے حضرت یوسف کے سامنے سجدے میں گر گئے. اس وقت حضرت یوسف علیہ السلام نے اپنے والد بزرگوار کی طرف رخ کر کے فرمایا، بابا جان، یہی اس خواب کی تعبیر ہے جو برسوں قبل میں نے دیکھا تھا.
1: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more. A continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
2: होशियार रहें, कुछ लोगों ने फ्रॉड का एक नया तरीका अपना लिया है. वो आपके घरों पर इंस्पायर एफएम और दिगर चैरिटीज के नाम पर चंदा मांगने आते हैं. इनको कुछ भी देने से पहले इनका आईडी कार्ड या फिर इस चैरिटी से राब्ता करके तसल्ली कर लें कि कहीं आप गलत शख्स को रकम तो नहीं दे रहे. इंस्पायर एफएम कम्युनिटी अवेयरनेस मैसेज.